0: लगानी हो उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ मुनाफा बढाउँ
1: विज्ञापन शाखा सम्पर्क वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत फोन नम्बर 083-523-0075 मोबाइल नम्बर 98-480-53-355 र 98-580-41

रुदा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ, नाफा घाटाको हिसाब होइन बिरती, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33 34 0, सीआरबीटी 6042 90 91।

0: त्यो त आँखा देख्नु नि क्या हो?
1: आँखा यहाँ गुम्मा हुन्छ
0: अनि क्या हुन्छ नि
2: भर्छ कुरा गर्छ
1: अहिले कुँ गरेर उ त भित्ता पुऱ्याउँछ नि डाँडा थाहा पाउँछ मान्छे हेर्दाखेरि 25 किलोको छ कुरो 50 किलो गर्छ

0: फुलको दोकानै छ कि क्या हो?
1: यो त थोरै मात्र, बाँकी आधा त ट्याक्सीमै छ।
2: तिम्रो लागि यो फुल मात्र होइन,
1: फुलै बना दिन्छु नि।
0: सफारी
2: सफारी त हो नि
3: के हो? दिउँसो सपना

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालाई पनि बिर्सेछु। धेरै कुरी छिन् उनले मलाई, तर समय नहो, समयसँग बढ्दै जाँदा उनको

लाग्दा मेरो आँसु सुक्छ, तिमीलाई ठेस लाग्दा मेरो दिल दुख्छ। नाफा घाटाको हिसाब होइन विरति, मलाई केही चाहिँदैन, तिमी हाँसे पुग्छ, मात्र तिमी हाँसे पुग्छ। सीआरबीटी 01300 33340 सीआरबीटी 6042 90 91